0: मैं फिर से जीना चाहती हूँ रजत, तुम्हारी आंखों में, बाहों में, तुम्हारे साथ। मैं इंतजार करूंगी रजत।
1: أيها المستمعون الكرام، أنتم تستمعون إلى هذه البرامج من إذاعة عمم الهند. استمعوا إلى أغنية أخرى عربية.